0: अमी सबैको बुलबुले एफएम 103.4 मेगाहर्ज
1: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
2: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू:
2: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
2: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
2: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
2: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
2: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6, सुर्खेत। सम्पर्क मोबाइल 98486786656।
3: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
4: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
3: यसको लागि किन चिन्ता? हाम्रो वीरेन्द्रनगर सनी हल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
4: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6, सनी हल लाइन, सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी। मोबाइल नम्बर 98 36 57 884।
5: हमाल म्यूजिक को गौरवमय प्रस्तुति।

0: आँखा यहाँ गुम्माउँछ
1: हुन्छ हुन्छ नि
2: भर्छ कुरा गर्छ
0: अहिले कु गरेर उता भित्ता पुऱ्याउँछ नि दाल थाहा पाउँछ मान्छे हेर्दाखेरि 25 किलोको छ पुरा 50 किलो गर्छ

0: फुलको दोकानै छ कि क्या?
1: यो त थोरै मात्र हो, बाँकी आधा त त्यहाँ छिमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: पुरै बनाइदिन्छु।
2: सफारी
0: के हो दिउँसो जाउँ न?

त्यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालाई पनि बिर्सेछु। धेरै कुरी छिन् उनले मलाई, तर समय नहो, समयसँग दौडी जाँदा

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छिन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो ठिक त्यस्तै करोडौं लाग्तीहरूले थिस्ता पनि जन उर्वरता दिन्छन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ।

रुदा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ। नाफा घाटाको हिसाब होइन बिरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300 33340 सीआरबीटी 7042।

0: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
0: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा
2: सम्पर्क वृन्दनगर 9 लाठीकोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
3: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
4: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी शर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
5: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
4: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने? अरे होइन, यहाँ कहाँ पाइन्छ र?
5: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
4: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन?
6: हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
7: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
6: गुरुङ फ्यान्सी पसल,
8: वीरेन्द्रनगर हुलाक अगाडि सुर्खेत,
7: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धीरेन्द्रनगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह विन्दुलाको समस्या क्यान्सर साथै अन्य नशा रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्
0: ट्राफिक नियमको पालना गरौं जथाभावी सड़क पार नगरौं जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं साथै तीव्र गतिमा सवारी साधन नचलाऊ मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा एकदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं
0: मौसम अनुसारको फलफूल हरियो साग सब्जी खाने गरौं म्याद गुज्रेका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

मलमूल रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा यी संक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत यी संक्रमण औषधि राखिएको फुट बास प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बासमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै फुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ। तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि ट्रायल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्का, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।